0: مراٹھواڑہ کے چند ایک مقامات پر بارش ہونے کا امکان ظاہر کیا ہے۔ آخر میں اس بلٹن کی خاص خبریں۔ ایک بار پھر ریاست کے اہم منصوبوں کو رفتار دینے کے لیے وزیر اعلیٰ دیویندر فڑنویس نے کی وزیر اعظم سے ملاقات۔ گڑھوں سے پاک گنیش اتسو منانے کے لیے تمام میونسپل کارپوریشنز فوری طور پر کام شروع کریں، نائب وزیر اعلیٰ ایک ناتھ شندے کی ہدایت۔ ایس آئی آر عمل میں 2 کروڑ سے زیادہ رائے دہندگان کی درخواستوں کا انتظار، درخواستیں جمع کرانے کی مدت ختم۔ اسی کے ساتھ آکاشوانی سے علاقائی خبریں ختم ہوئیں۔ اس کے بعد ہمارے مرکز کا اگلا مراٹھی بلٹن صبح 11 بجے نشر کیا جائے گا۔
1: मध्यम लहरी 229 नो मीटर्स अर्थात 1305 किलो हर्ट्ज वर आणि एफ एम बँड 102 मेगा हर्ट्ज वर आकाशवाणीचं हे परभणी केंद्र आहे। श्रोत्यात सकाळचे 9:10 झालेली आहेत। ऐकूयात काही जाहिराती।
2: बदला बदला सवय बदला।
3: मशीन मध्ये कपडे घालण्यापूर्वी चेक नव्हतं केलं का?
2: बदला बदला सवय बदला। आता नजीकच्या बँकेत जाऊन जुन्या फाटक्या नोट्स बदला। जर बँकेने नकार दिला तर आरबीआयच्या ओम्बुड्समॅन कडे तक्रार करा। आरबीआय सांगते, जाणकार बना, सतर्क रहा।
4: आजादी का जश्न BSNL के संग फ्रीडम ऑफर। सिर्फ 1 रुपए में पाए 1 GB डेटा रोज, 100 SMS रोज, अनलिमिटेड कॉलिंग और 24 दिन की वैधता। सीमित अवधि का खास ऑफर। हर दिल जुड़े, भारत बढ़े। BSNL के साथ आगे बढ़े। अधिक जानकारी के लिए टोल फ्री नंबर 1-800-180-1503 पर कॉल करें।
1: श्रोतेहो, आता प्रसारित करत आहोत लखलख चंदेरी हा कार्यक्रम। या कार्यक्रमात ऐकूयात आंधी या चित्रपटातील गीत लता मंगेशकर आणि किशोर कुमार यांच्या स्वरात। संगीतबद्ध केलं आहे RD बर्मन यांनी।